0: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
1: GFM 91.6।
2: It's 11 a.m. This time check is brought to you by
3: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. Bank Al Habib. Rishta bharose ka.
4: Ab aap sunenge GAFM Network par KTN News.
5: अमेरिकी हमलनि जे जवाब में ईरान जा बि खिते में मौजूद अमेरिकी अॾनि ते हमला। ईरानी बाज़ारनि इनकलाब जो चवणु आहे त अमेरिकी फ़ौजी हदफ़नि खे निशानो बणायो आहे। हथियारनि जे डिपू ऐं पेट्रियाट दिफ़ाई निज़ाम खे निशानो बणायो वियो। ईरान अमेरिकी दिफ़ाई निज़ाम खे बि पार करे वियो। उर्दन ते हमलनि में अमेरिकी फ़ौज जो वॾो नुक़सान करे विधो। अमेरिकी ऐं रूसी मीडिया जी रिपोर्ट روسی میڈیا چیو ہے تو ایران امریکی دفاعی نظام پار کردے ہدفن کے نشانوں بڑھایا۔ نیویارک ٹائمز موجب ایران 17 جولائی تے اردن میں امریکی فوج تے چوتھوں حملوں کیا۔ حملن میں کیترائی فوجی زخمی تھیا۔ امریکی ہیلی کاپٹرز بھی تباہ کیا ویا۔